सहज धुन उपजै मन साचै निबलाई अगम अगोचर नाम निरंजन गुरमुख मन वसाई। एक समय सब जग तो वरतै विरला एक पछाणे शब्द मरै ता सब किछ सूजै अन दिन एको जाने। जिसनो नदर करे सोई जन बूझै